0: आकाशवाणी से पेश है खबरनामा। आदा, खबरनामे के साथ मैं असलम बेग। पहले इस वक्त की खास खास खबरें। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने जोर देकर कहा है कि भारतीय मईशत आलमी इक्तसादी बहरान के बावजूद गैर मामूली तौर पर मजबूत है। भारतीय रिजर्व बैंक ने सरमाए को रागिब करने के लिए सरकारी तमस्सुकात में गैर मुल्की सरमायाकार कंपनियों के लिए जाब्तों में नरमी की है। कीमियावी खादों के मुतवाजन इस्तेमाल और पायदार ज़राअत के लिए 9,42,000 से ज्यादा किसान खेत बचाओ अभियान में शामिल हुए हैं। भारत ने पाकिस्तान की तरफ से जम्मू कश्मीर के बारे में झूठे बयानिये फैलाने के मकसद से अक़वामे मुत्तहिदा की सलामती कौंसिल की आर्जी रुकनियत का गलत इस्तेमाल करने पर उसकी मजम्मत की है। भारत के महकमे मौसमियात ने केरलम के शिमाली जिलों में 9 जून तक इंतहाई शदीद बारिश की पेशगोई की है और भारतीय ग्रैंड मास्टर आर प्रज्ञानंद ने तारीख रकम की है। वो नॉर्वे शतरंज का खिताब जीतने वाले पहले भारतीय बन गए हैं। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने जोर देकर कहा है कि भारतीय मईशत की बुनियाद गैर मामूली तौर पर मजबूत है और आलमी सतह पर इक्तसादी बहरान के बावजूद मुल्क में माली साल 2025-26 के दौरान 7.7% की जबरदस्त शरह तरक्की रिकॉर्ड की गई है। कल शाम दमन में तकरीबन 2,970 करोड़ रुपए की लागत वाले बहुत से तरक्याती प्रोजेक्टों का आगाज करने के बाद एक बड़े इज्तिमा से खिताब करते हुए वज़ीर-ए-आज़म ने कहा कि भारत दुनिया में सबसे तेजी से तरक्की करने वाली मईशतों में कायम है। उन्होंने शहरियों को यकीन दिलाया कि मुल्क बड़े पैमाने पर बुनियादी ढांचे की तरक्की और गरीबों के लिए फलाही स्कीमों को तरजीह देते हुए अपनी तेज रफ्तार इस्लाहात के साथ आगे बढ़ेगा।
1: वर्ष 2025-26 में भारत ने 7.7% की ग्रोथ रेट हासिल की है और पिछला क्वार्टर जो 31 मार्च को खत्म हुआ उसमें भी भारत की ग्रोथ 7.8% रही है और ये दुनिया में तेज गति से आगे बढ़ने वाली बड़ी इकोनॉमी है।
0: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने तवानाई के शोबे में खुद किफालत पर जोर दिया। उन्होंने कहा कि दुनिया एक सरसब्ज मुस्तकबिल की जानिब बढ़ रही है और भारत माहौलियाती तहफ्फुज़ के साथ इक्तसादी तरक्की को मुतवाजन बनाकर इस रास्ते पर कायदाना किरदार अदा कर रहा है। इससे पहले जनाब मोदी ने सूरत में 18,000 करोड़ रुपए से ज्यादा की लागत वाले बुनियादी ढांचे के मुख्तलिफ प्रोजेक्टों का आगाज किया। इज्तिमा से खिताब करते हुए वज़ीर-ए-आज़म ने इशारा दिया कि भारत की काबिल तजदीद तवानाई की 250 गीगावाट की सलाहियत में से गुजरात अकेले ही 50 गीगावाट फराहम करता है जो भारत की माहौल के लिए साजगार तवानाई का एक अहम पांचवां हिस्सा है। उन्होंने ये भी कहा कि रियासत शमसी तवानाई से माहौल के लिए साजगार हाइड्रोजन और अमोनिया की तरफ मुंतकिल होने में एक बड़ा रोल अदा करने के लिए तैयार है जो तवानाई के मैदान में खुदकफील बनने के लिए लाजमी है।
1: दुनिया अब हरित युग की तरफ ग्रीन फ्यूचर की तरफ बहुत ही सावधान हो चुकी है। भारत भी ग्रीन ग्रोथ पर बहुत अधिक काम कर रहा है और इसमें भी गुजरात राज्य है जिसने इस शताब्दी के प्रारंभ में ही सरकार में क्लाइमेट चेंज का अलग डिपार्टमेंट बनाया था और गुजरात के चारणका गांव में भारत का पहला सोलर पार्क भी बनाया गया था।
0: सूरत में यकसर तब्दीली के बारे में इजहार ख्याल करते हुए वज़ीर-ए-आज़म ने शहर के जज्बे और इसकी सरसब्ज शहर में मुंतकिली की तारीफ की। उन्होंने सूरत के सर्कुलर आबी मईशत के मॉडल और कचरे से दौलत बनाने की पहल को सराहा जो पिछले 12 साल में एक अवामी तहरीक बन गई है। सूरत पहुंचने के बाद वज़ीर-ए-आज़म ने सबसे पहले हजीरा का दौरा किया और सनती नीज बुनियादी ढांचे के कामकाज का जायजा लिया। भारतीय रिजर्व बैंक ने उन जाब्तों को मजीद आसान बनाया है जिनके तहत सरकारी तमस्सुकात में गैर मुल्की सरमायाकार कंपनियां FPIs सरमाया लगाती हैं। इस ताज़ा फ्रेमवर्क का मकसद गैर मुल्की सरमायाकार कंपनियों के लिए सरमायाकारी को मजीद आसान बनाना और अमल दरामद की पेचीदगियों को कम करना है। तफसील मुंबई के हमारे नामा निगार से।
2: اس تازہ فریم ورک کے تحت جو غیر ملکی سرمایہ کار کمپنیاں سرمایہ لگا رہی ہیں انہیں مزید سہولت دی جائے گی، کیونکہ بہت سی بندشیں ختم کر دی گئی ہیں۔ آر بی آئی نے عام اور طویل مدتی سرمایہ کاری کے موجودہ زمروں کو مرکزی سرکاری تمسکات اور ریاستی سرکاری تمسکات کو ایک دوسرے میں ضم کر دیا ہے۔ مالی سال 2026-27 کے لیے مرکزی سرکاری تمسکات کے لیے سرمایہ کاری کی حد سال کی پہلی چھ ماہی کے لیے 4,62,490 کروڑ روپے پر اور سال کی دوسری چھ ماہی کے لیے 4,77,600 کروڑ روپے طے کر دی ہے۔ ریاستی سرکاری تمکسات کے لیے جوابی حدود 1,53,043 کروڑ روپے اور 1,64,242 کروڑ روپے بھی ترتیب مقرر کیے ہیں۔ یہ تازہ ہدایت فوری طور سے لاگو ہو گئی ہیں۔ ممبئی سے انکتا آپتے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں مجیب اختر۔
0: زراعت اور کسانوں کی بہبود کی وزارت نے کہا ہے کہ ملک میں 9,42,000 سے زیادہ کسان جون کے مہینے تک کھیت بچاؤ ابھیان میں شامل ہوئے ہیں، جس کی وجہ سے کیمیاوی کھادوں کے متوازن استعمال کی یہ مہم ایک ملک گیر عوامی تحریک بن گئی ہے۔ اس مہم کا آغاز زراعت اور کسانوں کی بہبود کی مرکزی وزارت نے کیا ہے، جس کا مقصد کیمیاوی کھادوں کے متبادل استعمال کو فروغ دینا، مٹی کی زرخیزی کو برقرار رکھنا اور مستقل زرعی طور طریقوں کی حوصلہ افزائی کرنا ہے۔ ایک رپورٹ۔
3: زراعت کی وزارت نے بتایا کہ اس مہم کے تحت ابھی تک 17,800 سے زیادہ ابیداری پروگرام منعقد کیے جا چکے ہیں، جن میں تقریباً 6,98,000 کسانوں نے حصہ لیا۔ اس کے علاوہ تقریباً 3,700 تربیتی پروگرام منعقد کیے گئے، جن میں 1,57,000 سے زیادہ کسانوں کو کیمیائی کھادوں کے متوازن استعمال، مٹی کی زرخیزی کو برقرار رکھنے اور سائنسی زراعت کی تکنیکوں کے بارے میں جانکاری دی گئی۔ وزارت نے بتایا کہ اس تربیت کا مقصد مٹی کی طویل مدتی زرخیزی اور کیمیاوی کھادوں پر زیادہ انحصار میں کمی لانا ہے۔ جگیاسا پانڈے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فہیم احمد۔
0: ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے نمبروں کی تصدیق اور جوابی پرچوں کی دوبارہ جانچ کے لیے درخواست دینے کی تاریخ میں توسیع کر کے اسے 7 جون تک کر دیا ہے۔ سوشل میڈیا پر دی گئی ایک پوسٹ میں بورڈ نے کہا کہ طلبہ اب اتوار کی رات تک اپنی درخواست داخل کر سکتے ہیں۔ سی بی ایس ای کے مطابق اس نے طلبہ کے مفاد کی خاطر یہ فیصلہ کیا ہے کہ تاکہ درخواست کے عمل کو مکمل کرنے کے لیے انہیں مزید وقت فراہم کیا جا سکے۔ اس سے پہلے اس کی آخری تاریخ کا ثبوت تھی۔ اس سے پہلے اس کی آخری تاریخ 6 جون تھی۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر آج نئی دلی میں نیپال کے وزیر خارجہ ششیر کھنال کے ساتھ بات چیت کریں گے۔ نیپال کی وزارت خارجہ نے کہا کہ میٹنگ کے دوران دونوں فریق باہمی دلچسپی کے امور پر تبادلہ خیال کریں گے، جس کا مقصد اہم شعبوں میں تعاون کو بڑھانا ہے، جن میں تجارت، سرمایہ کاری، کنیکٹیویٹی، توانائی اور عوام کے درمیان روابط شامل ہیں۔ جناب کھنال ابھی بھارت کے 3 روزہ دورے پر ہیں۔ ہفتے وار پریس بریفنگ کے دوران وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا کہ اس دورے سے بھارت اور نیپال کے درمیان خصوصی شراکت داری کو مزید مضبوط کرنے میں مدد ملے گی۔ جناب جیسوال نے کہا کہ بھارت کے پاس نیپال کے ساتھ ایک وسیع تر ایجنڈا ہے، جو ترقیاتی تعاون اور عوام کے درمیان روابط، تجارت اور سرمایہ کاری تک محیط ہے۔ انہوں نے مزید کہا کہ بھارت اس کثیر جہتی شراکت داری کو مزید مستحکم کرنے کا خواہاں ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔